0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 25 गते बिहिबार, सेप्टेम्बर 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको चतुर्दशी तिथि, विश्व आत्महत्या रोकथाम दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा।
1: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी, नारायणगढ़ हेटौड़ा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
0: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
1: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै। हुती विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण।
0: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै। एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने। नेपालमा पबजी साउथ एसियन च्याम्पियनशीप हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
1: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोशी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ पुर्याएका थिए। कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा दुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि, तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनुहोस्, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुहोस्, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर रा, हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
1: मन्त्री यादवले नेपालमा दुईवटा भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल संचालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 जना अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा

0: भएका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 वटा होल्डिङ सेन्टरमा 3,395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 वटा होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 वटा होल्डिङ सेन्टरमा 2,620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 वटा होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बाल बालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बाल बालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्त व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा 3 वटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड GCF विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज FRLDबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
0: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासुना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनुपर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा, भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
2: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि। त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा त्यो सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै

0: बाढीमा अब बिचल्ली भयो देशै रोगो छ। बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुसी साथ छिटो कार्यालयमा दिन पर्छ भन्ने उसले आएको हो।
1: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
5: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वड़ा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जे विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जे संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शब डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाडौँबाट, रमेश कुमार पौडेलले चितवन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबु खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
9: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3,82,00,000 हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बेतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित त्यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूएले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 हाईस्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39,00,000 विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 हुनेछ। यो खेल जितेमा पूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संघ खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
9: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
11: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
12: हाइजाना जोडेको 2-4 पैसा भयो, त्यहाँ हामीले बिस्तारै बेलामा चाहिँ हाइजाना पाए राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग। आफ्नो अलको अनुसार चाहिँ हामीले अलिअलि पारिपिरेजीहरूलाई चाहिँ मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गर्यौँ।
11: चौतारा साँगा चौगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे। कसैले 500 रूपियाँ दिए, कसैले 1,000, केहीले 5,055 रूपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85,725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
13: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढ़ीमा अब विचल्ली भयो देशै रोगो छ। बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुशी साथ छिडो कार्यालयमा हस्त दिनपर्छ भन्ने उसले आएको हो।
11: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
14: श्रम गर्ने, खेती किसानी गर्ने, पेन्सन खाने पनि छौ। 41 जनाबाट हामीले 85,725 रूपियाँ छिडो साप मार्फत जम्मा गर्दैछौ।
11: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको 5 पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रूपियाँ सहयोग गरेका छन्। मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,515 रूपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18,000 रूपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
15: हामीले कक्षा 10 को आयोजनामा कक्षा 5 देखि 10 सम्म चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
11: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेफी, चौतारा साँगाचोगढी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन्। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चो।
9: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा 2165 पर्ने सिलिण्डर 4,000 सम्म बिक्री गर्दै व्यापारी। नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। प्राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई। बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने EU को तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै।
16: र SSC प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै। NBLमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै।
1: साझा खबर कन्तीमा कार्टुन हामीले आशिष खनाल माट सापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री सांसद लगायतका अरू सरकारवाला निकाय जसले एआई को तस्वीर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्वीर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा दुईजना व्यक्तिहरू छन् र एकजनाको हातमा पत्रिका छ। शीर्षक छ गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझे डिलिट गर्दै भइगयो।
16: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई आज म अलि गम्भीर भएर आएको छु।
2: के भयो भाइ? तपाईँको आवाजबाट नै केही कुरा मनमा खेलिरहेको जस्तो सुनिन्छ।
1: हो नि दाई, कहिलेकाहीँ यस्तो लाग्छ कि जीवनमा यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले कुन बाटो रोज्ने, कुन निर्णय सही हो र कुन गलत हो भन्ने नै छुटाउन गाह्रो हुँदो रहेछ। समस्या आउँदा कसलाई विश्वास गर्ने भन्ने कुरा पनि, अनि आफ्नो बुद्धिमा भर पर्ने कि अरूको सल्लाह सुन्ने भन्नेमा एकदमै द्वन्द्व चाहिँ हुँदो रहेछ दाइ।
2: भाइ, तपाईँले भन्नुभएको कुरा धेरै मानिसहरूको जीवनसँग मिल्छ। बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिए पनि मनभित्र धेरै प्रश्नहरू हुन सक्छन्। तर यस्ता प्रश्नहरूको उत्तर खोज्न हामीले केवल हाम्रो भावनामा होइन परमेश्वरको वचनमा रहेर हेर्नुपर्छ।
1: तपाईँले बताउँदै हुनुहुन्छ कि आज हामी परमेश्वरको वचनबाट यस्तो उत्तर खोज्न सक्छौ?
2: अवश्य पनि भाइ। आजदेखि हामी बाइबलको एउटा अत्यन्तै महत्वपूर्ण पुस्तकतर्फ हाम्रो ध्यान लगाउँदैछौ। त्यो पुस्तक हो एफिसीहरूलाई पाउलले लेखेको पत्र।
1: तै एफिसी भनेको अहिले कहाँ पर्छ त त्यसो भए?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। प्राचीन समयमा एफिसस रोमी साम्राज्यको एउटा प्रसिद्ध र महत्वपूर्ण शहर थियो। अहिले त्यो क्षेत्र टर्कीमा पर्छ। पाउलले त्यहाँ लामो समय बिताएर मानिसहरूलाई परमेश्वरको वचन सिकाए। धेरै मानिसहरूले सुसमाचार सुने, विश्वास गरे र त्यहाँ क्रिस्चियन मण्डली स्थापित भयो।
1: भनेपछि दाई, त्यसो भए एफिसी एउटा महत्वपूर्ण ठाउँ चाहिँ रहेछ। तर दाई, यो पुस्तकले आज हामी जस्ता मानिसहरूलाई चाहिँ के सिकाउँछ त नि?
2: निकै नै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यही त आजको अध्ययनको सुन्दर पक्ष हो। एफिसीहरूको पत्रले हामीलाई ख्रिष्टमा हामी को हौ, परमेश्वरले हामीलाई कति प्रेम गर्नुभएको छ अनि हाम्रो जीवन उहाँसँग कसरी जोडिनुपर्छ भन्ने महत्वपूर्ण कुरा बुझ्न मदद गर्छ। त्यसैले आदरणीय श्रोताहरू, तपाईँ पनि आफ्नो मनमा भएका प्रश्नहरू लिएर हामीसँगै बस्नुहोस्। अब हामी एफिसीहरूको पत्रको परिचय र यसको सन्देशलाई बुझ्न जाँदैछौ। त्यसैले निरन्तर रूपमा सुन्दै गर्नुहोस्, किनकि परमेश्वरको वचनले हाम्रो प्रश्न मात्र होइन हाम्रो जीवनको बाटो पनि देखाउनुहुन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं अनि त्यो नयाँ पुस्तक हो नयाँ नियमबाटको एफिसियनहरूलाई लेखिएको पाउलको पत्र। त आज हामी खालि यसको परिचय खण्ड मात्र देख्छौं। ईस्वी सम्वत् 62 सालमा चार मानिसका दलहरू एसियाको प्रदेशमा गए, जुन एसिया माइनर भनिने ठाउँमा स्थित थियो र वर्तमानमा यसलाई टर्की भनिन्छ। यी चार मानिसहरूका दलसँग आफ्नो आफ्नो व्यक्तिमा ख्रिस्टियन विश्वासको सर्वश्रेष्ठ महान बनावट रचना छ। यो अनमोल प्रलेख अहमत्वको हुने थिए यदि ती आज अस्तित्वमा भए। रोमले अज्ञात कैदीको लेखहरूको महत्वको बुझ्न सकेन। यदि बुझेको भए यी मानिसहरूलाई गिरफ्तार गरिने थिए र ती प्रलेख खोसिने थिए, जप्त गरिने थिए। जब यी मानिसहरू प्रेरित पाउलबाट विदा भएर आफ्नो निर्धारित स्थानमा लागे, प्रत्येकलाई आफ्नो निश्चित चुनाव क्षेत्रमा बोकेर लान एक एक पत्र दिइयो। यी चार पत्रहरू परमेश्वरको वचनमा छ र तिनीहरूलाई प्रिजन एपिस्टल्स अफ पाउल भनिन्दछ, अर्थात पाउलद्वारा कैदमा हुँदा लेखिएका पत्रहरू, किनकि उसले ती पत्रहरू रोममा कैद गरिएको बेला लेखेथे। उनले नेरोबाट मुकदमाको फैसलाको सुन्न प्रतीक्षा गरिरहेका थिए। नेरो त्यस बेला रोमको सम्राट थिए। पावल एक रोमी नागरिकको नाताले आफ्नो मुद्दा सम्राट कहाँ अपील गरेका थिए र उसले आफ्नो मामलाको मुद्दाको फैसला सुन्न पर्खिरहेका थिए। अमित्र, यी चार मानिसहरू र तिनीहरूको निवासको स्थानलाई चिन्न सकिन्छ। पहिलो हो फिलिपी 4 अध्याय

दोस्रो एफिसी 6 अध्याय 21 पद अनुसार टाइकिकस एफिससबाट थिए र उससँग एफिसियनहरूको लागि पत्र लगेका थिए। तेस्रो कलेसी 4 अध्याय 12 पद अनुसार इप्राफास कलेसीबाटका थिए र उससँग कलेसियनहरूको लागि पत्र लगेका थिए र चौथो व्यक्ति थियो फिलेमोन। 10 पद अनुसार ओनेसिमस जो कलसीबाट भगौडे दास थिए र उससँग फिलेमोनको लागि पत्र बोकेका थिए जो उसका मालिक थिए। यी पत्रहरूले ख्रिष्टको संगठित संयुक्त तस्विरको पेश गर्दछ। एफिसीहरू मण्डलीको कलिसियाको पेश गर्दछ जुन ख्रिष्टको शरीर हो। मतलब एफिसीको पत्रले मण्डलीको कलिसियाको पेश गर्दछ जुन ख्रिष्टको शरीर हो। यो अदृश्य चर्च हो जुनको शरीर ख्रिष्ट हुनुहुन्छ। कलसीहरूले ख्रिष्टलाई मण्डलीको शरीरको शिरको रूपमा पेश गर्दछ। खास जोड चाहिँ चर्च वा कलिसियामाथि नभएर ख्रिष्टमाथि हो। एफिसीको जोड चाहिँ शरीरमा हो र कलसीमा जोड चाहिँ शिरमा हो। फिलिपीले गतिशीलको रूपमा ख्रिस्टसँग ख्रिस्टको जीवनयापनको पेश गर्दछ। फिलिपी 4 अध्याय 13 पद अनुसार यहाँ भनिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु। अनि फिलिमोनले अन्य जाति समाजमा व्यवहारिक रूपमा परिणाम क्रियामा ख्रिस्टियन जीवनयापनको पेश गर्दछ। पाउले फिलिमोनलाई लेखे जो ओनिसिमसका मालिक थिए र एक ख्रिस्टियन थिए। फिलिमोन 17:18 भनिएको छ, यदि तिमीले मलाई समझदार सम्झन्छौ भने मलाई झैं यसलाई ग्रहण गर, तर यदि त्यसले तिमीलाई केही खराबी गरेको भए अथवा केही कुराको त्यो ऋणी छ भने सो मेरो हिसाबमा राखिदिनु। कुरा जेसुकै होस्, तपाईँलाई प्रेरितहरूको कामको पुस्तकमा अध्ययन गर्दा यो कुरा याद गर्नुभएकै होला। पाउलको दोस्रो सुसमाचारीय यात्रामा हुँदा पवित्र आत्माले उसलाई एसियाको प्रदेशमा प्रवेश गर्न अनुमति दिनुभएन जहाँ एफिसस मुख्य केन्द्र थियो। प्रेरित 16:6 पदमा लेखिएको छ, अनि पवित्र आत्माबाट एसियामा प्रचार गर्न मनै भएकोले गर्दा तिनीहरू फ्रेगिया र गलातियाका प्रदेशमा भएर गए। पवित्र आत्माले बाटोमा बाधा हाल्नु भएर पाउललाई भन्नुभयो, तिमी अहिले त्यहाँ जान सक्दैनौ। हामीलाई त्यसको कारण बताइएको छैन, तर हामी जान्दछौ कि परमेश्वरको समय पूर्ण हुन्छ। उहाँले तिनलाई पछिबाट त्यहाँ पठाउनुहुनेछ। त्यसकारण पाउल पश्चिममा मेसोडोनियातिर फिलिप्पी बिरिया एथेन्स हुँदै कोरिन्थ हुँदै आफ्नो यात्रालाई अगाडि बढाए अनि त्यहाँबाट फर्कन्दा उनी एफिसस हुँदै आए। प्रेरित 18:19 पदमा भनिएको छ, एफिससमा आइपुगेर तिनले तिनीहरूलाई त्यहाँ छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गरे। पाउल एफिससमा हुँदै अति नै धेरै प्रभावित भए र सुसमाचारीय कामको अति नै धेरै सम्भावनाको देखे र उसले त्यहाँ फेरि फर्किआउने प्रतिज्ञा गरे जुन उसले आफ्नो तेस्रो सुसमाचारीय यात्रामा पूरा गरे पनि। त्यस बेलासम्म यानि उसको दोस्रो र तेस्रो सुसमाचारीय यात्राहरूको बीच अन्तरालमा उसले त्यहाँ एफिससमा अपोलोस नाम गरेका अर्को मिशनरी भएको भेटाए अनि अपोलोसले खाली बत्तीसमा दिने युहन्नाको बत्तीसमाको बारे मात्र प्रचार गर्थे। हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रहको सुसमाचारको प्रचार गर्दैनथे। त्यस समयमा अपोलोसले प्रभु येशुको बारेमा जान्दैनथे, तर पछिबाट उनी स्वयं सुसमाचारको महान प्रचारक बने। पाउल एफिससमा प्रचारको सेविका आरम्भ गरे। 2 वर्षसम्म उनले टिरानसको विद्यालयमा सिकाए र सुसमाचार एसिया प्रदेशको हरेक केन्द्रमा छिचली गए थियो। निश्चय नै यो नै समयमा प्रकाश 2
र तीन अध्यायमा

0: उल्लेखित मण्डलीहरू पालको सेविकैद्वारा स्थापित गरिएको थियो। यो मेरो दृढ़ विश्वास हो कि टर्कीको बारेमा धेरै अध्ययन गरिसकेपछि र त्यस स्थानहरूको खोदाईको बारेमा र सोधखोजको बारेमा पढ़िसकेपछि सबभन्दा महान सुसमाचारको सेविकै आजको आधुनिक टर्की भन्ने स्थानमा भएथ्यो भन्ने कुरामा मलाई पूर्ण दृढ़ विश्वास छ। त्यस समयमा त्यहाँ लाखौं मानिसहरू बसोबास गर्दथे। यो रोमी साम्राज्यको बिल्कुल केन्द्र मुख्य स्थान थियो। ग्रीसको सभ्यता कति पनि अब ग्रीसमा रहेको थिएन, यो टर्कीमा थियो, जुन त्यस बेला एफिसस एक महान शहर थियो। यो महान सांस्कृतिक केन्द्र र महान धार्मिक केन्द्र थियो। हावापानी अति नै असल थियो र यो घुम्न जाने वा बसोबास गर्ने सुन्दर स्थान थियो। रोमी सम्राटहरू, रोमी शासकहरू छुट्टीको समयमा यो क्षेत्रमा आउँथे। यहाँ नै सुसमाचारको महान प्रवेश पाएको थियो। एफिसस एसिया माइनरको मुख्य शहर थियो, सम्भवत सम्पूर्ण रोमी साम्राज्यको पूर्व भागको मुख्य शहर थियो। यो रोम पछि दोस्रो स्थानमा थियो। त्यो शहर करिब 2000 ख्रीष्ट पूर्वमा हेतीहरूद्वारा पत्ता लगाइएको थियो। यो 1000 ख्रीष्ट पूर्वसम्म एसियन शहर भनिन्थ्यो जब ग्रीकहरू प्रवेश गरेथे। त्यहाँ पूर्व र पश्चिमको सम्मिश्रणको पाइन्दछ। करिब 2500 वर्षदेखि एफिसस विश्वको एक महान शहर थियो। त्यस शहरको एक समयको बन्दरगाह अहिले मानिसहरूको बसोबासले भरिएको छ। यो अहिले कति पनि बन्दरगाह रहेको छैन। वास्तवमा यो आज समुद्रबाट करिब 600 मिल टाढामा स्थित छ। एफिससमा डाइनाको मन्दिर प्राचीन संसारको सातौं आश्चर्य हो, अचम्मको कुरो हो, त्यहाँ अवस्थित थियो। यो सबभन्दा महान ग्रीक मन्दिर थियो, जस्तो कि कहिले पनि बनिएको छैन। यो मन्दिर बहुमूल्य रत्नहरूले, धातुहरूले, आभूषणहरूले सुसज्जित थियो। यो सुन्दर मन्दिरभित्र डाइनाको मूर्ति थियो। यो ग्रीक पौराणिक कथाको सुन्दरी डाइना होइन, यो पूर्वीय देशका धेरै स्थान हुने अश्लील काठको मूर्ति थियो, जुन सन्तान उपजाउको देवी थियो। यो मन्दिरको छायामा हरेक प्रकारका अनैतिक क्रियाहरू हुने गर्दथे। त्यहाँबाट प्राय गरेर मन्दिरका ढाँचाहरू वा चाँदीका पवित्र वस्तुहरू वा मूर्तिहरूको अति नै धेरै व्यापार हुने गर्दथ्यो। यो कुरा प्राय प्राचीन लेखकहरूले आफ्ना लेखमा जानकारी दिएका छन्। यो नै शहरमा पावल आएथे। ऊ सबभन्दा पहिले सभाघरमा गए र 3 महिनासम्म साहसपूर्वक सुसमाचार प्रचार गरे, बहस गरे त्यहाँ सुसमाचारको बारेमा यहुदीहरूसँग। त्यसपछि उनी टिरानसको विद्यालयमा गएर त्यहाँबाट 2 वर्षसम्म निरन्तर सिकाए। प्रेरित 19:10 पदमा भनिएको छ, अब 2 वर्षसम्म यसै भइरह्यो, यहाँसम्म कि एसियामा रहने सारा यहुदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने। सम्भवत यो पावलको सबभन्दा ठूलो मिशनरी परिश्रम थियो। उसले एफिससको सम्बन्धमा विचार गरेथे कि त्यो सुसमाचार सेवाको निम्ति महान अवसर थियो र त्यहाँ अरू जग्गा भन्दा धेरै समय तिनी रहे। एफिससको मानिसहरूले पावलबाट अरू मानिसहरूभन्दा धेरै बाइबल शिक्षाको सुन्ने मौका पाएथे। त्यसकारण उसले यो पत्रमा गहिरा गम्भीर सत्यताहरूको लेख्न सके। पावलले कोरन्थियनहरूलाई लेखे, पहिलो कोरन्थी 16:8-9 पदमा, तर पेन्टिकोसको चाडसम्म म एफिससमा रहनेछु, किनभने मेरो निम्ति एउटा ठूलो अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ, औ त्यहाँ धेरै विरोधीहरू छन्। मित्र, पावलको प्रचारले चाँदीका मूर्तिको शिल्पकारहरूको व्यापारमा घाटा दिएको कारण त्यहाँ ठूलो विरोध भएको थियो, जुनको परिणाम स्वरूप त्यहाँ हंगामा भएको थियो। पावल जीवित परमेश्वरको सुसमाचार र येशु ख्रीष्टद्वारा जीवनको सुसमाचार प्रचार गरिरहेका थिए। परमेश्वर आश्चर्य रीतिले उसलाई रक्षा गर्नुभयो, जुनले उसलाई निरन्तर आफ्नो कामलाई अघि बढ़ाउन प्रोत्साहन दियो। प्रेरित 19 अध्याय 23 देखि 41 पद अनुसार पाउले एफिससमा भएको यो मण्डलीलाई प्रेम गर्थे। एफिससका अगुवाहरूसँग पाउलको अन्तिम भेट प्रेममय विदाय थियो। मित्र, धेरै संख्यामा मानिसहरू ख्रिष्टमा भर्के पाउलको सेविकैद्वारा प्रभु येशु ख्रिष्टमा आए। मलाई लाग्छ विश्वको इतिहासमा कुनै अन्य समयमा र कुनै स्थानमा भन्दा धेरै यहाँ यस क्षेत्रमा सुसमाचार धेरै प्रभावशाली थियो। म विश्वास गर्छु कि एफएससीको मण्डली आत्मिक रूपमा उत्तम थियो, श्रेष्ठ थियो। यो मेरो निम्ति अचम्मको कुरा हो कि त्यस अन्य जाति शहरमा त्यस्ता मानिसहरू पनि थिए जो यो पत्रको बुझ्थे, जो यति धेरै गहिरो सत्यता भएको पत्रको बुझ्न सक्थे। यदि तिनीहरूले नबुझेको भए पाउलले यो पत्र तिनीहरूलाई लेख्ने थिएनन्। अधिक जानकारीको निम्ति प्रकाशको पुस्तकमा हामी देख्छौं कि एसियाका 7 मण्डलीहरूको क्रम संख्याको आधारमा एफिसस पहिलो स्थानमा आउँछ, जुनले चर्चको सम्पूर्ण इतिहास दिन्छ। एफिसस नै आत्मिक स्तरमा श्रेष्ठ स्थानमा थियो। आज तपाईँ र म उच्च आत्मिक स्तरका कल्पना गर्न सक्दैनौ कि परमेश्वरको आत्माले यी एफिसियन विश्वासीहरूमा उत्पादन गरेको थियो। म केही सालदेखि परमेश्वरको सेविकाईमा छु र मैले यो कुराको स्वीकार गर्ने पर्छ कि आज हामी ख्रिष्टको व्यक्तिबाट टाढा गएका छौं। हामी योजनाहरू, कार्यक्रमहरू, अन्य मण्डलीका क्रियाकलापहरूमा लीन भएका छौं कि हामी ख्रिष्टको व्यक्तिबाट झन दिन प्रतिदिन टाढा टाढा हुँदै गइरहेका छौं। महत्वपूर्ण र अति आवश्यक प्रश्न छ, हामी उहाँलाई कति धेरै प्रेम गर्छौं? पाउले एफिसियनहरूलाई लेखे कि ख्रिष्टले मण्डलीलाई यति धेरै प्रेम गर्नुभयो कि यसको निम्ति आफैलाई दिनुभयो। के हामी त्यो प्रेमको फर्काउन सक्छौ? के हामी उहाँको प्रति जवाब दिन सक्छौ? के हामी भन्न सक्छौ, म उहाँलाई प्रेम गर्छु किनभने उहाँले मलाई पहिले प्रेम गर्नुभयो? यो एफिसियनहरूलाई लेखेको पत्रले हामीलाई ख्रिष्टको अति नै नजिक ल्याउनु पर्छ। मित्र, जब हामी यो पत्रबाट बाइबल अध्ययनमा जाँदा प्रार्थना सहित आउनुहोस् ताकि पवित्र आत्माले हामीलाई यस अध्ययनमा धेरै धेरै सत्यताको सिकाउन। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको अध्ययनपछि मेरो मनमा धेरै कुराहरू स्पष्ट भएको छ। सुरुमा मैले जीवनमा सही निर्णय कसरी गर्ने, समस्याको समयमा कसलाई भरोसा गर्ने भन्ने विभिन्न विषयमा चाहिँ सोचिरहेको थिएँ। तर आज मैले बुझे सही बाटो खोज्दा सबैभन्दा पहिले परमेश्वर र उहाँको वचनतर्फ चाहिँ फर्कनु पर्दो रहेछ।
2: आज हामीले एफिसीहरूको पत्रको परिचयबाट एउटा महत्वपूर्ण कुरा बुझेका छौं। यो पत्र केवल एफिससका मानिसहरूका लागि मात्र होइन, आज हामी जस्ता विश्वासीहरूका लागि पनि अत्यन्त उपयोगी सन्देश बोकेको छ।
1: साँच्चै नै दाई, विशेष गरी मलाई एउटा कुरा मनमा बस्यो, ख्रिस्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा।
2: हो नि त भाइ, हामीले आफैलाई बारम्बार सोध्नुपर्छ, म ख्रिस्टलाई कति प्रेम गर्छु? उहाँले हामीलाई प्रेम गर्नुभयो, हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो र क्रुसमा आफ्नो बलिदान दिनुभयो। त्यसैले हाम्रो जीवनमा पनि उहाँप्रतिको प्रेम केवल शब्दमा होइन, हाम्रो सोच, निर्णय र व्यवहारमा पनि देखिनुपर्छ।
1: अनि दाई, मैले अर्को कुरा पनि बुझेँ, जब म आफैलाई कमजोर महसुस गर्छु नि, तब मेरो शक्ति केवल मेरो आफ्नै क्षमतामा होइन तर ख्रिस्टमा भरोसा गर्नुपर्छ र उहाँमा नै मेरो शक्ति छ भन्ने कुरा चाहिँ मैले बुझेँ।
2: आहा, निकै नै असल कुरा गर्नुभयो भाइ तपाईँले। जीवनमा कठिन परिस्थितिहरू आउँछन्, कहिलेकाहीँ हामीसँग उत्तर हुँदैन, बाटो स्पष्ट हुँदैन, तर परमेश्वरको वचनले हामीलाई उहाँबाट टाढा होइन अझ नजिक ल्याउँछ। यही कारणले एफिसीहरूको पत्र हाम्रो लागि महत्वपूर्ण छ। यसले हामीलाई परमेश्वरसँगको सम्बन्ध, ख्रिष्टमा हाम्रो जीवन र विश्वास अनुसारको व्यवहार बुझ्नको लागि सहायता गर्दछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, तपाईँले आजको यस अध्ययनबाट सुन्दै गर्दा चाहिँ आफ्नो जीवनमा सम्झनुहोस्, तपाईँ कुनै निर्णयको दोधारमा हुनुहुन्छ कि, कुनै समस्याले तपाईँलाई थकित बनाइरहेको छ कि वा परमेश्वरबाट टाढा भएको महसुस गरिरहनु भएको छ कि?
2: यदि त्यस्तो छ भने निराश नहुनुहोस्। परमेश्वरको वचनतर्फ फर्कनुहोस्, उहाँलाई खोज्नुहोस्, उहाँको वचन अध्ययन गर्नुहोस्। एफिसीहरूको पत्रको अध्ययनसँगै हामी परमेश्वरले हाम्रो जीवनका लागि राख्नुभएको योजना र ख्रिष्टमा पाएको आशालाई अझ गहिरो रूपमा बुझ्दै जानेछौ।
1: र आदरणीय श्रोताहरू, आजको अध्ययन हजुरहरूलाई कस्तो लाग्यो? तपाईँको जीवनमा यसले कसरी सम्बन्ध राख्यो? तपाईँका विचार, प्रश्न, सुझाव र आशिषहरू हामीसँग अवश्य पनि बाँड्नुहोस्।
2: र आजका लागि यति नै। परमेश्वरको वचनलाई केवल सुन्ने होइन, जीवनमा लागू गर्ने प्रयास गरौं। ख्रिष्टलाई अझ धेरै प्रेम गरौं, उहाँमा भरोसा गरौं र हरेक निर्णयमा उहाँको मार्गदर्शन खोजौं।
1: अर्को अध्ययनमा हामी फेरि भेट्नेछौ। तबसम्मको लागि परमेश्वरको अनुग्रह, शान्ति र प्रेम हामीहरू सबैसँग रहिरहोस्।
2: परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। फेरि अर्को अध्ययनमा भेट्नेछौ। तबसम्म परमेश्वरको शान्ति र अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

0: खाँदैन लाग्नुमा तपाईँले थ्रो लर्को लाएर
1: विदेश जानु लाग्यो विदेश
0: तपाईँ जस्तै युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पाएपछि पैसा त यही पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही गरे पनि नहुँदो रहेछ हेर्नु त्यो गरेर विदेश जानु लाग्यो

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।

0: कहाँ जान लाग्नुमा तपाईँहरू यत्रो लर्को लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँहरू जस्तै युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही नहुँदो रहेछ।

0: छैन
1: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने टर्छ
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्छ।

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग कुरा गर्नु छ कि तपाईँको छाया पनि हेर्न चाहँदैन। उसले माया गर्नुहुन्छ भने

0: இளம்பு பிரேக் டைம்.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी।
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: Elambu FM 89.6 MHz.

0: just a minute. We will return back.
1: सुप्रभात गुरुआमा.
2: सुप्रभात बस. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त.
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: हो, अरू भन त.
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ.
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
2: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
9: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ.
10: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
9: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842420254.
11: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
12: दिदी, म पनि 12 वर्षमा बेचिएँ. आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए. रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी.
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
13: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ.
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं.
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं.
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
4: अब सुन्नुहोस् पूरा समाचार.
18: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
19: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
18: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
19: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
18: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
19: मद्यपान र धूम्रपान सेवन नगरौ।
18: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
21: मलाई माग्न, घरमा अस्ट्रेलियन पिआर लकेटा आएका छन्। म यो प्रेमसम्म नबस्न सक्दिन। इलम्र ठेगान नभएको मान्छेसँग साइनो गाँसेर मेरो यो पुरै जीवन धारामा पार्नु छैन।
22: तोडेर तिम्रो जीवन फलिस्ता हुन्छ भने म के नै भन्न सक्छु।

सम्बन्ध सधैँ विनाश हुँदैन, उताप चढाव हुन्छ, धरार आउँछ, झगडा हुन्छ, गल्ती पनि हुन्छ। यदि सँगै जिन्दगी बिताउने सपना देखेकै हो भने एकअर्काको गल्ती स्वीकार्न पनि सक्नुपर्छ। तिमीले ठुलो गल्ती गर्ने हाम्रो प्रेम सम्बन्ध तोडेर, र मैले पनि एउटा सुन्दर गल्ती गरे। तिमी जस्तो अवसरवादीसँग चोखुमा लाएर अब यो गल्तीलाई सुधार्ने मसँग कुनै हिम्मत छैन र दोहोऱ्याउने पनि छैन।

को टाइम चेक इट्स 9 AM अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं मुख्य शीर्षकहरूबाट। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका नेपाली र विदेशी नागरिकको डीएनए परीक्षण तीव्र। बाढ़ी पीड़ितका लागि राहत सामग्री सहित नेपाली कांग्रेसका पूर्व सभापति देउबा नुवाकोट जाँदै। राप्रपा संसदीय दलका नेता उद्धव थापा पदमुक्त नहुने, कानूनी अधिकार आधार नपुगेको दावी। गरिमा हत्या प्रकरणमा 2 नाबालकलाई बाल सुधार गृहमा पठाउन अदालतको आदेश। देवीघाटमा 1 ब्रिज जडान आजदेखि पैदल यात्रुका लागि खुल्ला हुँदै। इरानसँगको युद्ध, अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। र नेपाल भलिबल लीग एमभीएलको हिजोको दोस्रो खेलमा पराजित कर्णालीको यात्रा काठमाडौँसँगको ब्रेक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको जिरी नगरपालिकाले रसुवा बाढ़ी प्रभावितको सहयोगका लागि 70,85,000 रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री जिरी नगरपालिकाको बैठकले 70,85,000 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा खातामा उपलब्ध गराउने निर्णय गरिएको हो। बाढ़ी प्रभावितबाट नागरिकको उद्धार, राहत र पुनर्स्थापन कार्यमा सहयोगका लागि 100 रकम सहयोग गरिएको जिरी नगरपालिका नगरपालिकाका मेयर मित्र बहादुर जिरियलले जानकारी दिनुभएको छ। नगरपालिकाले जिरी नगरपालिकाभित्र स्थायी बसोबास भई भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई पनि राहत दिने निर्णय गरिएको छ। नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीको अनुसार बाढ़ीमा परि बेपत्ता भएका नगरपालिकाभित्रका नागरिकहरूलाई प्रति परिवार 50,000 राहत उपलब्ध गराइने समेत जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शवको पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमूना संकलन तथा परीक्षण कार्यलाई तीव्रता दिएको छ। शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यका साथ नेपाल प्रहरीले आधुनिक फोरेन्सिक विधि डीएनए प्रोफाइलिङ मार्फत नमूना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढ़ाएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सभामुख सामा खुशीले बाढ़ी प्रभावित क्षेत्र तथा मृतक आफन्तबाट संकलन भई प्राप्त भएका डीएनए नमूनाको परीक्षण भइरहेको छ। नमूना संकलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड र उपलब्ध विधिको प्रयोग गरिएको प्रहरीले जनाएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले विपद पसेको खोज तथा उद्धार स्वपहिचानलाई प्रहरीले प्राथमिकताका साथ अगाडि बढ़ाइरहेको छ। प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योग बहादुर पालको अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट मृतक नमूना तथा आफन्तबाट संकलित नमूना प्राप्त हुने क्रम जारी नै छ। प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त 808 रगतका नमूना, मृतकका दाँत तथा हड्डीबाट संकलित 348 नमूना र 84 मृतक औला सम्बन्धी नमूना जम्मा गरी जम्मा 1,240 नमूना डीएनए तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा जाने भएको छ। बाढ़ी पीड़ितका लागि राहत सामग्री सहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थल मार्ग हुँदै आज बिहान 9 बजेबाट नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिनुभएको हो। बिहान 11 बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टी नेता कार्यकर्तासँग भेटघाट गरी बाढ़ी बाट भएको क्षतिको बारेमा जानकारी लिने, त्यसपछि विदुरको ढुंगेमा पुगेर बाढ़ीले क्षति पुर्याएको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात देवीघाटमा बाढ़ीले पुर्याएको क्षतिको अवलोकन गरी देउबा आजै काठमाडौँमा फर्किने कार्यक्रम रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित 4 सांसद पदमुक्त नहुने भएको छ। राप्रपाले बागमती प्रदेश सभाका आफ्ना 4 सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरिएको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापा गाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय
निर्णय गरिएको हो। यो सँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईको अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट थापा, विष्ट र तामाङ प्रजापतिलाई पदमुक्त गर्न पठाएका पत्रहरू अध्ययन गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगिएको पाएको छ। राप्रपाको विधान अनुसार अनुशासन समितिको सिफारिशमा मात्रै सचेत निलम्बन र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले अनुशासन समितिको प्रतिवेदन बिना नै केन्द्रीय कार्य सम्पादन समितिले सिधै कार्यवाहीको निर्णय गरेकाले उक्त निर्णय प्रथम दृष्टिमा नै त्रुटिपूर्ण देखिएको सचिवालयले जनाएको छ। राप्रपाको केन्द्रीय कार्यालयले पत्र संख्या 106 र 107 मार्फत प्रदेशसभा सचिवालयलाई चार सांसदका लागि निष्कासन गरिएको जानकारी गराउँदै पदमुक्त गर्न माग गरिएको थियो। भारत जिल्ला अदालतले जितपुर सिमारा उपमहानगरपालिका एक तीन

इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काल पूर्वपक्षका लागि दुईजना नाबालकलाई बाल सुधार गृहमा पठाउने र पीड़ितलाई 2,00,000 रूपियाँ राहत दिने आदेश भएको जिल्ला बाह्र जिल्ला अदालतका सुरेश्वेदार राजकुमार दाहालले जानकारी दिनुभएको छ। अदालतले बाल बालिका सम्बन्धी ऐन 2075 र मुलुकी फौजदारी कार्य विधि संहिता 2074 कानूनी व्यवस्था अनुसार उनीहरूलाई बाल सुधार गृह पठाउँदै पीड़ित पक्षलाई तत्काल 2,00,000 रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने समेत आदेश भएको दाहालले जानकारी गराएको छ। उहाँको अनुसार पूर्व पक्षका लागि परिवर्तित नाम गरी दुवैजनालाई नाबालक सुधार पठाइने आदेश दिएको छ र सुधार गृह पठाउने आदेश दिएको मध्ये एकजना 16 अर्क 14 वर्षका रहेका छन्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीले पक्की पुल भोगाएपछि यातायात सम्पर्क विहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। यातायात आवागमन सहज बनाउन नेपाली सेनाले 5 दिनदेखि शुरू गरिएको यो पुलको जडानको काम केही बेर अघि मात्र सम्पन्न भएको छ। नेपाली सेनाको टोली निरन्तर खटिएर छोटो समयमा नै पुल जडान कार्य सम्पन्न गरिएको जानकारी गराएको हो। नयाँ पुल जडान भएसँगै आज बिहिबारदेखि पैदल यात्रीका लागि आवत जावत खुल्ला गरिने भएको छ। यसै गरी शुक्रबारदेखि सवारी साधन समेत सञ्चालनमा ल्याइने भएको छ। यसअघि भोटेकोशीमा आएको बाढ़ीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा नै विच्छेद भएको थियो। नेपाली सेनाले छोटो समयमा नै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी व्यापारी र यात्रुलाई आवत जावतमा सहजता हुने भएको छ। आज देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र मधेश प्रदेश लगायतका बागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति पनि देशैभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको हिमपातको सम्भावना पनि रहेको छ। खेलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगतै अन्त्य हुने दावी गर्नुभएको छ र उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारणले तेहरणमा धेरै समय टिक्न नसकिने दावी गरिएको छ। ट्रम्पले हिजो पत्रकारहरूसँगको कुराकानी गर्दै चुनावपछि तत्काल अन्त्य हुने बताएको छ र इरानले अमेरिकी चुनावमा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको पनि बताएको छ। इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदाताहरूमा असन्तुष्टि बढ़ाउने र त्यसपछि रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास भइरहेको समेत ट्रम्पले आरोप लगाएका छन्। खबरमा अब खेल खबरमा नेपाल भलिबल लीग एनभीएलको हिजोको दोस्रो खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई 3-1 पराजित गरेको हो। काठमाडौँले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको छ। काठमाडौँको यो भने यो लगातार तेस्रो जित हो। काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई 28-26, 25-18, 23-25 र 25-21 हराएको छ भने कर्णाली शिवराजले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्सलाई पराजित गरेको थियो र दोस्रो खेलमा खप्तर फल्कान्सलाई र तेस्रो खेलमा सगरमाथा स्मार्सलाई पराजित गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका नेपाली तथा विदेशी नागरिकको डीएनए परीक्षण तीव्र। बाढ़ी पीड़ितका लागि राहत सामग्री सहित कांग्रेस पूर्व सभापति नुवाकोटमा जाँदै। राप्रभा संसदीय दलका नेता उद्धव थापा पदमुक्त नहुने, कानूनी आधार नपुगेको दावी। गरिमा हत्या प्रकरणमा 2 नाबालकलाई बाल सुधार गृहमा पठाउन अदालतको आदेश।
देवी घाटमा एक्रो ब्रिज।

0: बीच जडान आजदेखि पैदल यात्रीका लागि खुल्ला। इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। र नेपाल भलिबल लीग एनभीएलको बुधबार हिजोको दोस्रो खेलमा पराजित कर्णालीको यात्रामा काठमाडौँको ब्रेक। बिहान 9 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। हेतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस डिलक्स रूम विथ एसी हॉट एंड कोल्ड वाटर एलईडी टीवी सेमिनार हॉल रेस्टोरेंट एंड बार फ्री वाईफाई पार्किंग एरिया फैमिलियर एंड जॉयफुल एनवायरमेंट कस्टमर सेटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। ईमेल होटल अरुणिको @gmail.com कॉन्टैक्ट 0962026 9860982293। न्यू अरुणिको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
2: मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
3: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913727।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेडल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: एलम्बु FM 89.6 MHz।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Elambu Break Time.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
17: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
16: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
18: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
19: हेलो
20: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
20: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
20: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
19: ए सहरमा मात्र होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
0: You are listening to Hello FM 89.6 MHz.
21: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Wait just a minute. We will return back.
1: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: minute, just a minute, we will return back. Return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: இளம்பு பிரேக் டைம்.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
10: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस् पूरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
12: मद्यपान र धूम्रपान सेवन नगरौं,
13: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: भावना म्युजिक सोल्युसन 98-4-91-50-60
1: Digital, enjoy with us.

सागरजीलाई खोज्नु भएको हो। सागरजीको त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नु होला।

तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: हजुर बुहारी
4: ग्रिल मेसिन फर्निचर का मेसिन ट्रैक्टर का पार्ट्सहरु चाहिया थियो लिन पठाउनु भएको छ का जानी होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: New Avaliku Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sangachu Gadi Nagarpalika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Family and joyful environment Customer satisfaction is our conjugant New Avaliku Hotel and Restaurant Private Limited Chautara Sangachu Gadi Nagarpalika 5 Sindhupalcho Email Hotel Avaliku @gmail.com Contact 011-620-326-960-982293 New Aroniko Hotel and Restaurant Private Limited Chautara Shankar Subhari Nagarpalika 5 Sindhupalcho
1: Eva Chautara Bazar aunu bhayo cha Aghi dekhi tapai eta uta gardai khojdai hununcha Haina ke ko khoji ma hununcha ba
7: Ke hunu nani छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेथा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि

0: Elambu FM 89.6 MHz.
1: ओहो दिदी बहिनीहरू, यहाँ कहाँ बस्नु भएको? माथि पशुपति शर्मा र पूर्ण कला विषयको कति राम्रो तीज गीत कार्यक्रम चलेको जाउँ जाउँ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, इलम्बर एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साँझ छ बजेको साझा खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरू गरौं समाचारका मुख्य शीर्षकहरूबाट। बाढ़ी पीड़ितका लागि त्याप्सन सिन्धुपाल्चोकको 10,48,000 सहयोगको भटेको सिबाड़ी, अहिलेसम्म 1,377 जनाको शव भेटियो। उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दियो। भटेको सिबाड़ी पीड़ितलाई सहयोग विपद कोषमा जम्मा भयो 12,43,00,000 रूपियाँ। सहकारी संघमाथि अंकुश, बचत तथा ऋणको नयाँ कारोबार नगर्न निर्देशन। हर्मुजमा अमेरिकी इरान युद्ध शुरू भएकै ठूलो आक्रमण जारी। र सगरमाथा स्मार्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर्स किंग, नेपाल भलिबल लीग एनभीएलको फाइनलमा प्रवेश। साझा खबरको शुरूमा स्थानीय खबर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन सिन्धुपाल्चोकले रसुवा बाढ़ी पीड़ितका लागि 10,48,554 रूपियाँ सहयोग गरिएको छ। प्याप्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धि प्रसाद आचार्यले बिहिबार आज चौतारा स्थित जुगल बोर्डिङ स्कूलमा आयोजित पत्रकार सम्मेलन मार्फत बाढ़ी पीड़ितका लागि संकलित रकम सार्वजनिक गर्नुभएको हो। उहाँको अनुसार जिल्लामा प्याप्सन आबद्ध 19 विद्यालय मध्ये 17 विद्यालयले राहत संकलन अभियानमा सहभागी जनाएका थिए। विद्यालय शिक्षक कर्मचारी र विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्याप्सनले जनाएको छ। विद्यार्थी तथा शिक्षकहरूले आफ्नो खाजा र व्यक्तिगत खर्च कटाएर समेत सहयोग गरिएको छ। विद्यालयगत रूपमा 12 विषय स्थित केतु बोर्डिङ स्कूलले 1,75,000, मेलम्ची स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयले 1,51,009 रूपियाँ र जुगल बोर्डिङ स्कूलले 1,40,000 रूपियाँ सहयोग गरिएको छ। यसैबीच प्याप्सुन सिन्धुपाल्चोकले बाढ़ीमा अभिभावक गुमाएका जिल्लाका 28 बालबालिकाको शिक्षाको जिम्मेवारी लिने घोषणा समेत गरेको छ। आचार्यको अनुसार ती बालबालिकालाई निशुल्क पठन पाठनसँगै पाठ्यपुस्तक र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिनेछ। आवश्यकताको आधारमा अन्य प्रभावित बालबालिकालाई समेत निशुल्क शिक्षा उपलब्ध गराइने प्याप्सनले जनाएको हो। प्याप्सन बागमती प्रदेशको उपाध्यक्ष ऋषि नेपालको अनुसार देशैभर प्याप्सनमा आबद्ध निजी विद्यालयबाट संकलित करिब 10 करोड़ रूपियाँ समेत बिहिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। साझा खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली कम्युनिष्ट नेपाली प्रतिनिधि मण्डलले आगामी असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी जनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूद मन्त्री सस्मिता पोखरेलले जानकारी दिनुभएको हो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत आन्तर सरकारी उपसमिति आईजीएसपीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत गरिएको छ। यसै गरी बैठकले अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका 27 स्थानीय तहका 17,438 गरीब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरिएको छ। भट्टेकोशी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणको अनुसार अझै पनि 5,930 जना बेपत्ता भएका छन्। बाढ़ीमा परेर 333 जना घाइते भएको छ भने 253 जना उपचारपछि डिस्चार्ज भएका छन् र अहिलेसम्म 13,656 जनाको उद्धार गरिएको छ। अहिले नुवाकोटको
होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उहाँको सचिवालयले जनाएको छ। उहाँको राजीनामाको कारण भने खुलाएको छैन। चैत 27 गते मन्त्री पदको शपथ लिखे उनी महोत्तरी क्षेत्र नम्बर 4 निर्वाचित सांसद हुन्। पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै मन्त्री यादवको आलोचना बढ़ेको थियो र उनले हिजो मात्र संसदीय दलको बैठकमा समितिको बैठकमा ग्यास अभावको दोष उद्योगीलाई थोपार्दै कर्मचारीले समेत आफूलाई साथ नदिएको बताएका थिए र मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पात फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए र उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानकर्षण गराएका थिए। नयाँ उद्योग मन्त्रीमा सुनसरी चारका सांसद दीपक कुमार शाहलाई सिफारिश भइसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले उहाँको नाम राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई सिफारिश गरिएको छ। रसुवाको भोटेकोसी बाढ़ी पीड़ितका लागि सहयोग रकम जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अनुसार हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 12 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बिहानसम्म उद्धार कोषमा 12,43,33,10,041 जम्मा भएको कार्यालयले जनाएको हो। विभिन्न 9 बैंकमा 9,14,39,98,503 मौजूदा छ र यसै गरी कोषको 2 बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजूदा जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। भदौ 25 गते मात्रै नेपाली तर्फ 70,51,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 थप संकलन गरिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आज नुवाकोटको सदरमुकाम विदुरमा पुगेर भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ। उहाँ बिहान गाड़ीबाट नुवाकोटमा पुग्नु भएको थियो। देउवासँगै गएका नेता प्रकाशरण महतका अनुसार देउवाले छोटो समयमा नै ताजी खोलामाथि सेनाले तयार पारेको बेली ब्रिजको अवलोकन गरेको छ र बाढ़ी प्रभावित क्षेत्रको उद्धार राहत र पुनर्स्थापना पुननिर्माणमा समेत सेनाले गरिरहेको कामको प्रशंसा गरेका छन्। देउबाले बजार नजिकै रहेको होल्डिङ सेन्टरमा पुगेर केही राहत सामग्री समेत हस्तान्तरण गरेको छ। त्यस क्रममा पार्टी कार्यालय पुगेर कार्यकर्तासँग सम्बोधन समेत गरेका छन्। सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा प्रतिबन्ध लगाएको छ। विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्ज नदिन पनि निर्देशन दिएको छ। सहकारी ऐन 2074 दफा 50 दफा 9 व्यवस्था कार्यान्वयनका लागि बचत तथा ऋण नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ। सो दफाको उपदफा 9 सरकारी संघले बचत तथा ऋणको कारोबार गर्न नसक्ने उल्लेख गरेको छ। तर बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला प्रदेश र केन्द्र स्तरका सहकारी संघहरूले एक आपसमा मिली 3 वर्षभित्र सहकारी बैंक गठन र सञ्चालनमा रहेका सरकारी बैंक एकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। ग्यास अभावको विरोधमा विद्यार्थीहरूले रत्नराज्य लक्ष्मी क्याम्पस अगाडिको सड़कमा नै दाउरामा खाना पकाएर खाएका छन्। ग्यास अभावको समयमा समस्याका लागि समाधानका लागि सरकारमाथि दबाव बढ़ाउन अखिल क्रान्तिकारी माओवाद विद्यार्थीहरूले आज सड़कमा नै गुन्द्रुकको भात पकाएर खाएको हो। विद्यार्थीका नेता निराज श्रेष्ठले सरकारले ग्यास आपूर्तिका लागि पहल नगरेका कारण 2 हप्तादेखि घरमा खाना पकाउन नसके
सकेको बताएको छ र उनीहरूले सरकारले ग्यास नभई खानाको व्यवस्था गर्नुपर्ने माग समेत गरेको छ। सरकारले नागरिक र व्यापारी दुवै दमनकारी व्यवहार गरिरहेको श्रेष्ठले आरोप लगाएको छ। यो व्यापारीसँगै प्रभावकारी समन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्नेमा जोड़ दिएका छन्। रसुवाको भोटेको सीमा आएको बाढ़ीको कारण सड़क अवरूद्ध भएकै कारण आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौँ उपत्यकामा ग्यासको अभाव झनझन बढ्दै गएको छ। साझा खबरमा अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएकै ठूलो आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठरी हुने हर्मुजमा धेरै दुवै देशले एक अर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोइटर्सले जनाएको छ। युद्धलाई शुरू भएको 6 महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी को सबैभन्दा ठूलो आक्रमण भनिएको छ र आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएका छन्। साझा खबरमा अब खेल खबर। खेल खबरमा सगरमाथ स्मार्ट्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर्स किङ्स नेपाल भलिबल लीग एनभीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखिएको कवर हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हराएको छ। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्णले दोस्रो 25-23, तेस्रो 25-14 र चौथो सेट 25-20 जितेको छ। सगरमाथाले पहिलो सेट 25-21 जितेको छ। अन्नपूर्ण लगातार चौथो जीत सहित 12 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। लीग चरणको अन्तिम दिन पहिलो कर्णाली शिवराज र मधेस वारियर्स बीच खेल भइरहेको छ र यसै गरी 7 बजेबाट काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम बीच हुने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। बाढ़ी पीड़ितका लागि क्याप्सन सिन्धुपाल्चोको 10,48,000 सहयोग। भोटेकोशी बाढ़ीमा अहिलेसम्म 1,377 जनाको शव भेटियो। उद्योग मन्त्री गौरी कुमारी यादवले पद

साँझ छ बजेको समाचार सकियो. अर्को समाचारका साथमा भोलि 5:40 समयमा उपस्थित हुने नै छौ. यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु. हवस् त, नमस्कार.

0: अरुणी कुहुटो एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुगढी नगरपालिका 5
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसादी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: हेलम्बु FM 89.6 MHz।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि यहाँहरूको लागि मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 28 देखि 34 पदहरूलाई पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसलाई हामी यसरी पाठ गर्नेछौ। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो? तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुरिँदै गए र पानीमा डुबेर मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। आदरणीय श्रोता, यो खण्डमा यीशुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र कसरी यीशु प्रभुले मानिसहरूको जीवनबाट भूतहरू निकाल्न सक्नुहुन्छ भन्ने कुरालाई हामी विस्तृत रूपमा हेर्नेछौ। यहाँ पहिलो कुरा हामीले के देख्छौ भन्दा, भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा यीशुलाई भेटेको कुरा यहाँ उल्लेख गरिएको छ। यहाँ के भन्छ भनेदेखि, उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यीशु ख्रिस्टलाई यी भूत लागेका मानिस

यीशु चाहिँ परमेश्वर हुनुहुन्छ र यीशु चाहिँ स्वर्गबाट आउनु भएको परमेश्वर पुत्र हुनुहुन्छ र उहाँ चाहिँ सर्वशक्तिमान सर्वज्ञानी सर्वव्यापी सारा विश्वका मालिक यीशु हुनुहुन्छ भन्ने कुरालाई यहाँ अर्थ दिन्छ र यसरी भूत प्रेतले पनि यीशुलाई चिनेको देखिन्छ। यीशु चाहिँ एकदमै महान परमेश्वर हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गीय मानिस भनेर बुझ्छन् अनि त्यसपछि ऊ चाहिँ परमेश्वरको पुत्र परमेश्वरको पुत्र भएर यो संसारमा आउनु भएको भन्ने यीशुलाई यो भूत प्रेतले पनि चिनेको अवस्था यहाँ छ। त्यसपछि यो पनि छ तपाईँको हामीहरूसँग के सरोकार भनेर यहाँ प्रश्न गरिएको छ। यीशुसँग भेट्दाखेरि भूत प्रेतहरू चिच्याउँदै यीशुको बारेमा प्रश्नसँग कुरा गरेको देखिन्छ। यीशु को हुनुहुन्छ भन्ने कुरा भूत प्रेतले पनि स्वीकार गरेका छन् कि यीशु चाहिँ परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। त्यसपछि अहिले नै हामीहरूसँग के सरोकार भनेर लेखेको छ। भूत प्रेत आफ्नै काममा व्यस्त हुन्छन्। भूत प्रेतले मानिस जातिलाई दास बनाउने, मानिस जातिलाई भूत प्रेतले जसरी चलाउनु पर्छ ऊ चलाउन खोज्ने र नष्ट गर्न खोज्ने र भूत प्रेतद्वारा चलाइएका मानिसहरू सजिलोसँग जिउन सक्दैनन्। उनीहरू असाधारण तरिकाले जिउँछन्, उनीहरूको जिन्दगी डरलाग्दो अवस्थामा हुन्छ र यस्तो बेलामा उनीहरूले आफ्नो खुसीको काम गर्न नपाएर आफूले जुन काम गरिरहेको छ त्यसमा अब काम गर्नलाई बाधा दिन्छ भनेर के सरोकार भनेर यहाँ सोधेको छ। अनि अर्को कुरा चाहिँ हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो भनेर यहाँ प्रश्न गरिएको छ। किनभने डियाबलस अथवा शैतान अथवा भूत प्रेतलाई परमेश्वरले अनन्त आगोको कुण्ड तयार गरिसकेको छ र भूत प्रेतको लागि परमेश्वरले नरकको आगो अथवा उनीहरूको गन्तव्य चाहिँ नरकको आगो तोकिएको छ। उनीहरूको लागि कुनै पनि अनुग्रह छैन र डियाबलस अथवा भूत प्रेतको अन्तिम दशा भनेको अग्नि कुण्ड नै हो। त्यसकारणले त्योभन्दा अगाडि अन्तिम न्याय हुनुभन्दा अगाडि डियाबलसले अथवा भूत प्रेतले परमेश्वरले सृष्टि गर्नुभएको मानिसहरूको जीवनमा आक्रमण गरिरहन्छ र मानिसहरूलाई नष्ट गर्नका लागि भूत प्रेतले पूरा योजना बनाउँछ र यस्तो अवस्थामा यहाँ छ समय नपुगी भनेर यहाँ भूत प्रेतले यसरी भनिरहेको छ कि समय नपुगिकन किन हामीलाई कष्ट दिन लागेको। यो अवस्था भूत प्रेतले प्रकट गरेका छन् कि उनीहरूको दिन नरक हो र उनीहरूको अन्तिम दिन नरक नै हो र उनीहरूको गन्तव्य नरक नै हो, अग्नि कुण्डमा जाने नै हो। त्यो दिन नाउन्जेलसम्म पुरै परमेश्वरको सृष्टि अथवा मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने यहाँ अर्थ छ। यहाँ हामी जतिजना मानिसहरू आज संसारमा छौं भूत प्रेतले हामीलाई सधैँ नै नष्ट गर्नका लागि योजना बनाउँछन् अनि भूत प्रेतले मानव जातिको जीवनमा काम गर्नका लागि सधैँ नै कोसिस गरिरहेको हुन्छ र उसको 24 घण्टा मानव जातिलाई नष्ट गरेर परमेश्वरको विरुद्धमा खडा हुनु नै उसको योजना हो, उसको सबै कामहरू त्यही नै हो। त्यसकारण यो कुरा डियाबलसका सिपाहीहरू जो भूतप्रेतहरू हुन् र यी भूतप्रेतहरूले यो कुरा गरेको देखिन्छ। यिनी तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो र त्यस बेला इजरायलमा सुँगुर चराउने ठाउँ पनि त्यहाँ देखिन्छ
ठुलो बगाल त्यहाँ चलिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। यीशु ख्रिस्टदेखि डराएका, यीशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ, परमेश्वरदेखि डराएका यी भूत प्रेतहरूले अब हामीलाई अझै नष्ट हुने समय आएको छैन, त्यसकारणले अहिले दुःख नदिनुहोस्, अहिले बरु हामीलाई सुँगुरको सुँगुर कहाँ पठाइदिनुहोस् भनेर यीशुसँग बिन्ती गरेको कुरा हामी यहाँ देख्छौँ। यति भनिसकेपछि यीशु प्रभुले पनि ती भूत प्रेतहरूलाई आज्ञा दिनुभयो कि जाओ भनेर उहाँले आज्ञा दिनुभयो। र यो कुरा देख्दाखेरि हामी सबैले यो बुझ्नुपर्छ कि आदरणीय श्रोताहरू, भूत प्रेतले पनि यीशु ख्रिस्टको आज्ञालाई पालन गरेका छन् कि उनीहरूलाई यीशु प्रभुले भनेका कुरा त्यहाँनिर पालन गरेका छन्। तिनीहरू निस्केर सुँगुरहरूमा पसे र मानिसको जीवनमा ल्याएका समस्याहरू, मानिसको जीवनमा आएर मानिसलाई नष्ट गर्न खोजिरहेका थिए र परमेश्वरले ती भूत प्रेतलाई त्यहाँबाट निकालेर उहाँले सुँगुरकोमा जानका लागि अनुमति दिनुभयो। किनभने परमेश्वरले मानिस जातिलाई उच्च स्थान दिनुभएको छ, मानिस जाति परमेश्वरले सृष्टि गर्नुभएको, आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिस हो। मानिस चाहिँ सबै प्राणीहरूभन्दा एउटा उच्च स्थानमा सृष्टि गर्नुभएको हो र मानिसलाई परमेश्वरले प्रेम गर्नुभएको छ र मानिसको मूल्य कुनै अरू पशुहरूको भन्दा उच्च राख्नुभएको छ। त्यसै कारणले पनि यीशु प्रभुले मानिसलाई छुटकारा चाहिन्छ, मानिसको जीवनमा छुटकारा चाहिन्छ, भूत प्रेतले मानिसलाई दास बनाउनु मिल्दैन, यो कुराबाट छुटकारा चाहिन्छ मानिसलाई भनेर परमेश्वरले अथवा यीशु प्रभुले त्यो भूत प्रेतलाई सुँगुरकोमा जाने अनुमति दिनुभयो र सुँगुरको जम्मै बगाल भ्यालोबाट समुद्रतिर हुरिँदै गएर पानीमा डुबेर मरे। यहाँनिर हामीले के देख्छौँ भन्दाखेरि परमेश्वरले मानिस जातिलाई कुनै पशुहरूभन्दा उच्च स्थानमा राख्नुभएको छ र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो र पशु चाहिँ मानिसको फाइदाको लागि परमेश्वरले बनाउनु भएको हो। त्यसकारणले गर्दा परमेश्वरले मानिसलाई बचाउनु भयो, मानिसलाई जोगाउनु भयो र भूत प्रेतलाई पनि अन्तिम दशा अथवा अन्तिम दशा जो

अवस्था यो घटना देखिसकेपछि उनीहरू आतिनै सहरमा गए भन्ने कुरा हामी यहाँ देख्छौँ र ती सबै विवरणहरू सुनाइदिए, के कसो भए भन्ने कुरा सबै सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आए र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। त्यहाँनिर हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले मानिसलाई सुरक्षा गर्नुभयो, मानव जातिलाई भूत प्रेतबाट जोगाउनुभयो र भूत प्रेतले आफ्नो बेहोरा यहाँ देखाए कि यिनी त नष्ट गर्ने कुरा रहेछन्, यिनी त नष्ट गर्नकै लागि भूत प्रेतको काम भनेको मानिसलाई नष्ट गर्ने, पशु पन्छी सबैलाई नष्ट गर्ने, यसको पहिचान नै नष्ट गर्नेवाला रहेछन् भन्ने कुरा यहाँ स्पष्ट देखियो। र समाजमा चाहिँ के कुरा बुझेको कुरा हामी देख्छौ भन्दा अब यीशु प्रभु त्यहाँ हुँदाखेरि अझै त्यहाँनिर ठूलो घटनाहरू हुन सक्छन् भन्ने उनीहरूको सोचाइ देखिन्छ। त्यसैले अब यो घटना घटिसकेपछि फेरि अर्को घटनाहरू नघटोस् भनेर उनीहरूले चाहिँ यीशुलाई त्यहाँबाट जानका लागि पनि अनुरोध गरेको हामी यहाँ देख्छौ। र आदरणीय श्रोता, यो खण्डमा हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्नुहुन्छ किनभने मानिस परमेश्वरले सृष्टि गर्नुभएको प्राणी, मानिसलाई परमेश्वरले मूल्य दिनुभएको छ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको प्राणी हो, मानिसलाई नष्ट गर्नु आउनेहरूलाई परमेश्वरले नै हस्तक्षेप गर्नुहुन्छ किनभने भूत लागेकाहरूले अथवा भूतले ती मानिसहरूलाई नष्ट गर्न खोजिरहेको थियो र भूतले पुरै मानिसलाई चाहिँ आफ्नो बाटोमा हिँडाएर नष्ट गर्न खोजिरहेको थियो। र त्यस्तो बेलामा यहाँनिर यीशु प्रभुले उनीहरूलाई बचाउनु भयो, उनीहरूकोबाट भूत प्रेतलाई निकाल्नु भयो र निकालेर यीशु प्रभुले यो भूत प्रेतले नष्ट गर्छन्, यिनीमा दया छैन, यिनमा कुनै पनि भनौ राम्रो कुरा छैन, यिनले यो भूत प्रेतले मानिसलाई पनि नष्ट गर्छ, पशुहरूलाई पनि नष्ट गर्छ भन्ने कुरा जानिसकेपछि सुँगुरहरू मारेकोले यी भूत प्रेत चाहिँ सबैलाई नष्ट गर्ने कुराहरू भूत प्रेत चाहिँ सबैलाई नष्ट पार्छ भूत प्रेतले भन्ने सन्देश पनि यहाँ दिन खोजेको छ। त्यसकारण भूत प्रेतले मानिसलाई पनि बाँकी राख्दैन, नष्ट गर्नु खोज्छ, कुनै पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र भूत प्रेतलाई उसको समय छाउन्जेलसम्म उसले सताइ नै रहन्छ र उसले मौका खोजिरहन्छ र उसको अन्तिम दिन नआउन्जेलसम्म भूत प्रेतले अझै पनि दुःख दिन थाल्छ। त्यसकारण भूत प्रेत आज पनि हाम्रो वरिपरि छन्, मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले जहिले पनि कोसिस गरिरहेको हुन्छ र आज यहाँ उपस्थित सम्पूर्ण श्रोताहरूको जीवनमा पनि यदि भूत प्रेतले सताउँदै छ भने, यदि भूत प्रेतले हजुरहरूको जीवनमा पनि नष्ट गर्नका लागि सधैँ कोसिस गरिरहेको छ र भूत प्रेत लागिरहेको छ भने हजुरहरू यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने हजुरहरूको जीवनमा पनि छुटकारा पाउनुहुन्छ किनभने यीशु प्रभुले तपाईँ र मलाई बचाउन खोज्नुहुन्छ र भूत प्रेतबाट छुटकारा पाउने एउटै उपाय चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नु नै हो। आज क्रिस्चियन समाजमा धेरै मानिसहरू भूत प्रेतबाट छुटकारा पाएर नै उनीहरू ख्रिस्चियन भएका छन्,
अथवा यीशु ख्रीष्टलाई विश्वास गर्

हुने व्यक्तिहरू भएका छन्। यदि कसैले गएर तपाईँ ख्रिस्टियन कसरी बन्नुभयो भनेर सोध्नुभयो भने उनीहरूले भन्ने कुरा भूतप्रेतले सताइरहन्थ्यो र मेरो जीवनमा र विभिन्न धामी झाँक्रीहरूको सहयोगबाट छुटकाराको लागि धेरै अभ्यासहरू गरेको कुरा र पछि अन्तमा यीशु प्रभुलाई विश्वास गरेपछि भूतप्रेतले छोडेको कुरा तपाईँले गवाही सुन्नुहुनेछ। र यहाँहरूलाई यही अनुरोध छ, यदि यहाँहरूको जीवनमा पनि भूतप्रेतले सताइराखेको अवस्था छ भने यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई भेट्नुहोस् र यीशु मात्रै हुनुहुन्छ भूतप्रेतलाई निकाल्न सक्ने शक्ति। त्यसकारण यीशु प्रभुमा आउनुहोस्। त्यो भूतप्रेत जो नष्ट गर्ने यो उसको काम हो र भूतप्रेतले कसैलाई बाँकी राख्दैन, सबैलाई नष्ट गर्छ, मानिस र पशु सबैलाई। त्यसकारण यसबाट अलग हुनुपर्छ। यसबाट यसको शिकार भइराख्नु भएको छ भने, यसको यसले दुःख दिइराखेका छन् भने हजुरहरू यीशु कहाँ, यीशुलाई विश्वास गर्नु। जहाँ जहाँ तपाईँ हुनुहुन्छ यहाँ यो प्रवचन सुन्दै गर्दा, तपाईँ नजिकैको चर्चमा जानुहोस्, मण्डलीमा जानुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र भूत प्रेतबाट छुटकारा पाउनुहोस् र आशिषको जीवन बिताउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा फेरि आशीर्वाद दिइराख्नुहुनेछ र त्यतिन्जेलसम्म म यहाँबाट बिदा दिन चाहन्छु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौँ। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ, होइन आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको। नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति IGSC बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने। भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी IGSC बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने। गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने। शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एकछिन हालेर फेरि त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रोप ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी प्रसादको पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउने गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70,000 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब चाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ। 2072 सालबाट चाहिँ सञ्चालनमा हो खासमा चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्न अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलौं रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगे

0: स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
1: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
2: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3-सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
8: बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
6: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
8: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनु भएकी सीता थापा मगर
9: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौँ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तसार मजार गरेर पनि के गर्ने त? अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब गुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तसार मसार गर्ने होइन? अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा गुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन जम्मा, यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ। जम्मा एउटा एक सेट लुगा मात्रै मेरो चाहिँ 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाइ थियो भने अर्कोपट्टि चाहिँ

0: गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत सात रोपनी थियो, सात रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
1: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका आठ घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
3: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौ। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
3: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्तर्फ
8: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
3: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
9: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
3: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब रात चाहिँ दिने, रात केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
8: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
3: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेका छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
8: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
3: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ, धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
8: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
3: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
9: बोलेको कुराहरू त्यहाँ
3: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
8: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी?
3: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्ण भीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
8: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
3: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगेर त्यहाँ राखेर थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ।
10: अहिले बेलुकीको 8 बजेको छ।